0: फिर दर्द ज़ह उनको खजूर के तने की तरफ ले आया, कहने लगी कि काश मैं इससे पहले मर चुकती और भूली बिसरी हो गई होती।
1: فَنَادَاهَا مِن تَحْتِهَا أَلَّا تَحْزَنِي قَدْ جَعَلَ رَبُّكِ تَحْتَكِ سَرِيَّا।
0: اس وقت ان کی نیچے کی جانب سے فرشتے نے ان کو آواز دی کہ غمناک نہ ہو، تمہارے پروردگار نے تمہارے نیچے ایک چشمہ پیدا کر دیا ہے۔
1: وَهُزْ

0: तो खाओ और पियो और आंखें ठंडी करो। अगर तुम किसी आदमी को देखो तो कहना कि मैंने खुदा के लिए रोजे की मन्नत मानी, तो आज मैं किसी आदमी से हरगिज कलाम नहीं करूंगी।
1: فأتت به قومها تحمله قالوا يا مريم لقد جئت شيئا فريا
0: پھر وہ اس بچے کو اٹھا کر اپنی قوم کے لوگوں کے پاس لے آئیں۔ وہ کہنے لگے کہ مریم، یہ تو نے برا کام کیا۔
1: یا

0: when you are off. Turn on the radio and tune in FM 92.6 UCP Ki Duniya.
1: जी वेलकम बैक टू द ब्रेक. मैं हूं नबील नासिर हुसैन और मेरे साथ मौजूद हैं आजम तारिक. ब्रेक से पहले हम बात कर रहे थे डिस्प्ले की, 8K डिस्प्ले, रिफ्रेश रेट और किस कदर डिस्प्ले जो हैं वो इवॉल्व हो गए हैं, चाहे वो मोबाइल फ़ोन की स्क्रीन हो, टीवी की हो या कोई भी. आजम, हम डिस्प्ले की बात कर रहे थे और स्पेसिफिकली हम कर रहे थे बात कि एक नई टेक्नोलॉजी आई है जिसमें 8K डिस्प्ले ऑफर हो रहा है, 265 हर्ट्ज की स्क्रीन जो है वो हमें रिफ्रेश रेट जो है वो ऑफर हो रहा है, तो इस पर आप क्या कहना चाहेंगे?
2: जी नबील भाई, बिल्कुल. जिस तरह हम ब्रेक से पहले बात कर रहे थे कि किस तरीके से पहले टाइम पीरियड में हम गेम्स खेला करते थे, कुछ छोटी छोटी स्क्रीन हुआ करती थी, उस पर हम अपना डिस्प्ले देखा करते थे, फिर हम डिफरेंट उसमें गेम खेला करते होते थे. उसमें मगर ग्राफिक इतने खास इतने को मेरा नहीं ख्याल होता था कि अच्छे होते थे, मगर उस टाइम के लिहाज से तो वो हमारे लिए बहुत अच्छे होते थे. मगर अब अगर हम कंपेयर करें तो वो, क्योंकि टेक्नोलॉजी इस तरीके से आ चुकी हुई है, नई से नई टेक्नोलॉजी आ चुकी हुई है. एक वक्त था कि जो कि सिर्फ 4K तक, पिछले कुछ सालों की बात करें तो सिर्फ 4K तक डिस्प्ले आया हुआ था, LCDs में भी, LEDs में भी. बट अब हम देखते हैं कि 8K डिस्प्ले आ गया है. 8K मेरा ख्याल है कि आप समझ लें कि आपको रियल में ही बंदा नजर आ जाएगा, क्योंकि इससे ज्यादा क्लियर चीजें तो मेरा नहीं ख्याल के मजीद आ सकती हैं. बहुत ज्यादा क्लियर डिस्प्ले है और ये एक LED है, इसको क्यूट LED कहते हैं. इसमें एक स्लिम सी एक LCD है जिसमें आप लास्ट पिछले देखा करते होते थे कि हम LCDs की शेप बहुत ज्यादा मोटी हुआ करती थी, अब इसको मजीद कुछ स्लिम कर दिया गया है और मजीद कुछ स्लिम करने की वजह से ग्राफिक्स में 1% में डिफरेंस नहीं आया बल्कि मजीद उसको अच्छा कर दिया है. इस तरीके से आपने फ्रेश रेट की बात की और ये बात थी कि हम पहले देखा करते थे अपने फोन्स में और जो लेटेस्ट कंप्यूटर था वो सिर्फ 120 हर्ट्ज तक सिर्फ था. आज का जो नई टेक्नोलॉजी आ चुकी हुई है उसमें 265 हर्ट्ज आ चुके हुए हैं, यानी कि आप ये समझ लें कि पलक झपकने से भी कुछ बहुत ज्यादा सेकंड्स के अंदर, माइली सेकंड्स के अंदर आपको बहुत ऐसा डिस्प्ले मिल जाएगा जो कि आपकी सोच से भी बहुत अच्छा होगा. अच्छा निबिल भी, बात करते हैं, हमने बात की ग्राफिक्स की, अब बताइएगा हम देखते हैं गेमिंग की हम स्पेसिफिक बात कर रहे थे और डिस्प्लेस की बात कर रहे थे कि बहुत अच्छा डिस्प्ले आता है, किस तरीके से आता है. हम बात, मुझे मेरा सवाल भी यहाँ पे उठता है कि हम गेम्स की बात करते हैं तो गेम्स में किस तरीके से इतनी हैवी गेम्स इस तरीके का डिस्प्ले लोड कर लेती हैं. जिस तरह आपने बात की, कुछ ऐसी गेम्स भी आ चुकी हुई हैं जिसमें पूरी सिटी दिखाई जाती है, तो वो किस तरीके से उसका सारा प्रोसेस होता है और किस तरीके से इतने हैवी ग्राफिक्स जो होते हैं आपको दिखाता है और आपकी स्क्रीन तक इतने अच्छे और इतने फैसिनेटिंग ग्राफिक्स आते हैं?
1: ऐसे ही आजम, स्क्रीन में और डिस्प्ले में बहुत सारी चीज़ें आ जाती हैं, लेकिन आपने ग्राफिक की बात की और कि गेमिंग में ग्राफिक किस तरह यूज़ होते हैं, और हमने देखा कि हमारे आसपास लोग जब गेमिंग PCs तैयार करवाते हैं और उसमें स्पेशली ग्राफिक कार्ड्स लगवाते हैं, तो वो बेसिकली ग्राफिक कार्ड्स जो हैं वो उसकी जो टेक्नोलॉजी को इन्हांस कर देते हैं और वो 4K डिस्प्ले और बहुत अच्छा एक डिस्प्ले हमें देखने को मिलता है और गेम्स में भी और हर जगह. इसके अलावा सिनेमाज में भी यूज़ होता है, बहुत सी जगहों पर हम सॉफ्टवेयर्स में इसको यूज़ करते हैं. मैं थोड़ा सा आम जबान में कोशिश करता हूँ कि बताऊँ कि ग्राफिक कार्ड है क्या. एक्चुअली ग्राफिक कार्ड की मिसाल ऐसे ही है कि दो पाइप हों, एक पाइप में सिर्फ एट अ टाइम 2 लीटर पानी गुजर सकता हो और एक पाइप हो जिसमें से 10 लीटर पानी गुजर सकता हो, और हमारी जो एप्लीकेशन है या जो हमारी डिमांड है वो 10 लीटर की हो या 12 लीटर की हो, तो हमें ऑब्वियसली उसकी जो एक कैपेसिटी है उसको इंक्रीज़ करना पड़ेगा. इसीलिए फिर हम ग्राफिक कार्ड लगाते हैं जो कि उसकी कैपेसिटी को इंक्रीज़ करता है और वो बेहतर रेंडरिंग होती है और बेहतर हमें डिस्प्ले प्रोवाइड करता है. हम देखते हैं कि डिफरेंट सॉफ्टवेयर्स में यूज़ होता है, ना सिर्फ गेमिंग में, उसके अलावा हम जैसे कि हमने पिछले तमाम शोज में जिक्र किया कि किस तरह नई अपॉर्चुनिटीज़ आई हैं और लोग फ्रीलांसिंग कर रहे हैं, एडिटिंग कर रहे हैं, वीडियो एडिटिंग कर रहे हैं, लोगोस बना रहे हैं, इन तमाम चीज़ों में ग्राफिक कार्ड्स और ग्राफिक्स से ही इन्वॉल्व हैं, तो इन तमाम चीज़ों में ग्राफिक कार्ड यूज़ होते हैं. और ग्राफिक कार्ड एक ऐसी चीज़ है जो एक हर ऐसे शख्स की ज़रूरत बन गई है जो कि कंप्यूटर को यूज़ कर रहा है और प्रोफेशनली यूज़ कर रहा है. जी आज़म.
2: जी बिल्कुल नबील भाई, इस तरीके से आपने बताया कि किस तरीके से जो ग्राफिक कार्ड्स हैं वो आपने लोड किए, एक एग्जांपल थी. अच्छा मुझे बताइएगा कि हम देखते हैं कि आज के दौर में ये अप्लाइंसेस जितनी भी हैं, इलेक्ट्रॉनिक जितनी भी डिवाइसेज हैं, ये हर आम इंसान की पहुँच से बाहर होती जा रही हैं. चाहे हम वो बात करें एक स्पेसिफिक किसी भी CPU या तो कंप्यूटर के किसी एक हिस्से की, एक पार्ट की, या तो हम ओवरऑल बात करें, इसमें जिस तरीके से हम देखते ہیں کہ نہ کہ صرف آپ کے کمپیوٹرز اور آپ کے اس طرح کے الیکٹرانک ڈیوائسز, ایون تو آپ کی گاڑیاں, ان کی بھی پرائزز میں بہت زیادہ اضافہ ہوتا ہے. مگر جب ہم بات کرتے ہیں, اور جہاں تک مجھے ایسا لگتا ہے کہ ہم تھوڑے سے بلیمنگ بھی ہوتے ہیں لوگ, کیونکہ جب ہم پرائزز کی بات کرتے ہیں تو ہم بلیم گیم اسٹارٹ کر دیتے ہیں. ہم کہتے ہیں کہ گورنمنٹس کی وجہ سے یا تو کسی ایک فیکٹر کی وجہ سے ہماری جو ہے ملک کی جو چیزوں کی پرائزز ہیں وہ انکریز ہو رہی ہیں. مگر ہم وہ سب چیزیں نہیں دیکھتے کہ اس کے پیچھے کا سارا جو پروسیس ہوتا ہے, کس طریقے سے پرائزز میں انکریز ہوتا ہے, کس طریقے سے ایک چیز کے پرائز انکریز ہونے کی وجہ سے اوور آل آپ کی پوری انڈسٹریوں کس طریقے سے امپیکٹ ہوتا ہے. اسی طریقے سے ایسے مجھے لگتا ہے کہ گرافک کارڈز اور آج کے دور میں ہم دیکھتے ہیں کہ ان کی پرائزز ڈبل ہو چکی ہوئی ہیں. وہ گرافک کارڈ اور وہ امپلائنسز جو کہ 30,000 روپے کی ہوتی تھی, آج وہ اپنے ڈبل ریٹ پہ ہیں. اس کی وجہ کیا ہے, اس کی ریزنس کیا ہیں, ہم اس پہ کبھی نہ سوچتے ہیں نہ کبھی نظر گماتے ہیں, ایون دو کہ ہم اپنے اس پہ آگے گورنمنٹس کو بلیم کرنا اسٹارٹ کر دیتے ہیں. تو میں آج مجھے ایسا لگتا ہے کہ یہ ہماری ذمہ داری بھی ہے کہ ہم اس پہ بات کریں کہ اس کے پیچھے ریزنس کیا ہوتی ہیں. جس طریقے سے میرے سننے میں کچھ آتا ہے, کوئی ایسے منرلز ہوتے ہیں جو کہ ان سب چیزوں کو بنانے میں مدد کرتے ہیں, نہ کہ صرف اوور آل صرف وہ منرلز ہی استعمال ہوتے ہیں, بلکہ کچھ وہ جو منرلز ہوتے ہیں وہ اس کی پروسیس کرنے کے لیے اور اس کسی بھی چیز کو الیکٹرانک امپلائنسز کو استعمال کرنے کے لیے اور اس کو رن کرنے کے لیے ضروری ہوتے ہیں. وہ کون سے ایسے منرلز ہوتے ہیں نبیل بھائی؟
1: بالکل اعظم, آپ نے بہت اچھا اس کو کیا. جیسے کہ کرسی ہوتی ہے, ہمیں پتہ ہے کہ وہ لکڑی سے بنتی ہے یا لوہے سے بنتی ہے یا پلاسٹک سے بنتی ہے. ہم کوئی بھی چیز دیکھتے ہیں تو ہمیں پتہ ہوتا ہے کہ یہ چیز اس چیز سے بنی ہوئی ہے. تو ہمارے ذہن میں یہ کوسچن آتا ہے کہ جتنی بھی الیکٹریکل اپلائنسز ہیں, جتنی بھی ہمیں گرافک کارڈز اور اس کے علاوہ سی پی یو, ریم, جتنی بھی چیزیں دیکھنے کو ملتی ہیں, چپ سیٹس دیکھنے کو ملتے ہیں, یہ تمام چیزیں ظاہر ہے کسی نہ کسی ایلیمنٹ سے بنی ہوئی ہیں, اور وہ ایلیمنٹ ہمیں اور کہیں بالخصوص استعمال ہوتے نظر نہیں آتا. تو میں آپ کو بتاتا چلوں کہ یہ ریئر ارتھ منرلز ہیں یا ریئر ارتھ ایلیمنٹس ہیں جن کی مدد سے اور جن جو اس را مٹیریل سے یہ چیزیں تیار کی جاتی ہیں. اور اگر ہم دیکھیں تو میں آپ کو اس میں سے تھوڑا سا پرسپیکٹیو بنانا چاہوں گا, تھوڑا سا ایک بیک گراؤنڈ کلیئر کرنا چاہوں گا کہ جس طرح پہلے دنیا میں آئل پر اور پانی کے مسئلے پر بات ہوتی تھی, آئل کے کچھ جائنٹس ہوتے تھے جیسے کہ امریکہ یا سعودی عربیہ جو کہ پوری دنیا کو آئل پرووائڈ کر رہا ہوتا تھا اور ان کی مرضی کے پرائز پر وہ ڈیمانڈ اور سپلائی کو کنٹرول کر کے اور تمام چیزیں, تو ریئر ارتھ منرلس بھی ایسے ہی کچھ رول ادا کر رہے ہیں اور کچھ اسی طرح کی چیزوں پر بات کر رہے ہیں. ریئر ارتھ ایلیمنٹ کی دستیابی کی وجہ سے پرائز میں بہت زیادہ جو ہے وہ کمی اور اضافہ دیکھا جا رہا ہے. اور ہم نے گزشتہ جتنی بھی مشکلات دیکھیں چپ سیٹس کے حوالے سے اور الیکٹریکل اپلائنسز کی پروڈکشن کے حوالے سے, وہ یہی چیزیں ہیں. جی اعظم
2: جی, بالکل نبیل بھائی, آپ نے جس طرح بات کی ریئر ارتھ منرلس کی, مگر مجھے ایسا لگتا ہے کہ ہم اس پہ اگر مزید کچھ ڈیٹیل میں اور کچھ ان ڈیپتھ بات کریں گے کہ اس کی پروڈکشن کہاں پہ ہوتی ہے, اس کی مائننگ, ہم نے سننے میں آیا کہ مائننگ ہوتی ہے اس کی, مگر وہ کس طریقے سے ہوتی ہے, اس کے کیا ایلیمنٹس ہوتے ہیں اور کیا کیا فیکٹرز ہیں جو کہ اس کو انوالو کرتے ہیں, اور سب چیزیں ملا کے ایک پرائز کو اور سب چیزوں کو کیا کہتے ہیں پرائزز میں اضافہ کرتے ہیں, اور بہت ساری چیزیں ہوتی ہیں. مگر ہم بات کریں گے اس پہ ایک چھوٹی سی بریک کے بعد. تب تک آپ ایک تھوڑی سی میوزیکل بریک سے سنیے, کچھ مزیدار سے گانے سنیے, اور انشاءاللہ آپ کو ملتے ہیں ایک بریک کے بعد.

0: 24/7 only on FM 92.6 New City ki duniya.
1: एक नया अंदाज,
2: एक नई सोच,
1: एक नई पहचान,
2: एक नई लगन.
1: यूसीपी में है हर फैकल्टी की अपनी एक अलग पहचान.
2: हम देते हैं पाकिस्तान को रोशन मुस्तकबिल तालिब इल्म के किरदार से.
1: और जहां बातें हो मुस्तकबिल की, मालूमात की, और बहस व तकरार हो आने वाले वक्त की.
2: जहां बनते हो मुस्तकबिल के मामार और खेल के मैदान में पूरे पाकिस्तान में यूसीपी नंबर वन.
1: जब मिलती है लगन,
2: मेहनत,
1: कामयाबी और खुलूस,
2: तो बनती है
1: यूसीपी की दुनिया.
3: यूसीपी की दुनिया.
2: आप सुन रहे हैं एफएम 92.6.
1: सुनते रहिए.
4: अस्सलाम वालेकुम सामीन कराम, मैं हूं आपकी होस्ट तहसीन रियाज. आई एम वर्किंग एज द प्रिंसिपल लेक्चरर इन फैकल्टी ऑफ फार्मास्यूटिकल साइंसेज यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब. और आप सुन रहे हैं एफएम 92.6 यूसीपी की दुनिया. और आज का हमारा मौजू नहायत अहम है, पाकिस्तान में दवा साजी की सनत और क्वालिटी कंट्रोल का बढ़ता हुआ रुझान. हमारे साथ आज मौजूद हैं डॉक्टर हसन अहमद, जो कि 2016 से यूनिवर्सिटी ऑफ सेंट्रल पंजाब में एज असिस्टेंट प्रोफेसर अपनी खिदमात सर अंजाम दे रहे हैं. वो पीएचडी डॉक्टर भी हैं और उन्होंने एचईसी और इंटरनेशनल जर्नल्स के अंदर मल्टीपल जो अपने आर्टिकल्स पब्लिश करवा चुके हैं. और वो फार्मा इंडस्ट्री का भी अमली तजर्बा भी रखते हैं और अपनी एकेडेमिया में भी बहुत बड़ा नाम है. जी डॉक्टर हसन, अस्सलाम वालेकुम.
5: जी मैडम, बहुत शुक्रिया. सबसे पहले आपने मेरा तारुफ बड़े अच्छे से करवाया और इस प्रोग्राम में आपका मदद करने का भी शुक्रिया. ये मेरे लिए काफ़ी ज़्यादा खुशी की बात है कि मैं यहाँ इस टाइम मौजूद हूँ.
4: जी डॉक्टर साहब, तो सबसे पहले आप हमारे सामीन को बताएं कि आपने फार्मास्यूटिक्स के मैदान में कैसे कदम रखा, स्टार्ट आपका कैसे था.
5: मैडम, मेरी दिलचस्पी हमेशा से ये रही है कि दवा कैसे बनाई जाती है और इसकी तासीर जो है वो बेहतर कैसे की जा सकती है. फार्मेसी की तालीम हासिल करने के बाद मैंने फार्मास्यूटिक्स में पीएचडी की और पिछले कोई 10-15 साल में जितना मेरा एक्सपीरियंस है, मैंने पाकिस्तान में इस शोबे को बहुत तेज़ी से तरक्की करते हुए देखा है. ख़ास तौर पर आजकल लोकल मैन्युफैक्चरिंग, एक्सपोर्ट और रेगुलेटरी कंट्रोल के हवाले से बहुत ज़्यादा काम हो रहा है और हमारी गवर्नमेंट भी इस पर काफ़ी ज़्यादा जोर दे रही है.
4: जी बिल्कुल सही आप कह रहे हैं कि आजकल पाकिस्तान के अंदर ये बड़ा उभरता हुआ जो शोबा ये कंसिडर किया जा रहा है. और आप कैसे कह सकते हैं कि पाकिस्तान में दवासाजी की सनत को उभरता हुआ शोबा हम क्यों कहते हैं और क्यों कहा जा रहा है आजकल?
5: देखिए, इसकी कई वजूहात हैं. सबसे अहम वजह जो ये है कि हमारे मुल्क में आबादी में बहुत तेज़ी से इजाफा हो रहा है, उसी लिहाज से हमारी बीमारियों की शरह भी बढ़ रही है और हुकूमत जो है वो लोकल प्रोडक्शन को भी काफ़ी ज़्यादा फ़रोग दे रही है ताकि हमारा जो इनसार बैरूनी दरामदाद पे है वो कम से कम हो सके और बैरूनी कर्ज़ों को भी कम किया जा सके. मज़ीद ये कि अगर हम लोकल प्रोडक्शन की बात करें तो उसमें भी फिर हमें गवर्नमेंट इस बात पे जोर दे रही है कि आलमी मियार के मुताबिक क्वालिटी कंट्रोल और रेगुलेशंस जो हैं उनको हम अडॉप्ट करें, उनको अपनाएं ताकि हमारी क्वालिटी दवाइयों की बेहतर हो सके.
4: जी डॉक्टर हसन, आप हमारे सामीन को बताएंगे कि ये क्वालिटी कंट्रोल का मतलब क्या है और ये दवा साजी में इसका क्या रोल है, ये क्यों अहम है और हम ये क्यों करवा रहे होते हैं?
5: ये क्वालिटी कंट्रोल का बेसिक मतलब तो ये है कि आपने दवा जब बनाई है तो उसके मियार को आपने अपने मुताबिक जांचना है कि वो महफूज भी है, मौसर भी है और यकसा भी हैं. यानी हर गोली आप जो खाते हैं उसके अंदर एक जितनी अमाउंट स्पेसिफाइड हो ड्रग की वो मौजूद हो, ठीक है, दवाई की मौजूद होनी चाहिए ताकि उसका असर बेहतर हो सके. ऐसा ना हो कि किसी दवाई में, किसी गोली में ज़्यादा दवाई जा रही है, किसी गोली में कम जा रही है, तो उससे बहुत सारे मसाइल जो हैं वो हो सकते हैं. दवा तैयार होने से लेकर मार्केट में आने तक हर मरहले पर टेस्टिंग की जाती है हमारे पास ना, और ये रिक्वायरमेंट है जो हमारी रेगुलेटरी बॉडीज़ हैं जैसे ड्रैप है, FDA है, WHO है, क्योंकि ये इंसानों की सेहत का मामला है और इसमें कोई भी कमी जो है वो बर्दाश्त नहीं की जा सकती.
4: जी तो आप क्या डॉक्टर हसन, आप हमें बता सकते हैं कि क्वालिटी कंट्रोल के बगैर क्या हमें खतरात हो सकते हैं और ये इसकी थोड़ी सी और इम्पोर्टेंस के हवाले से कि अगर हम ये नहीं करवाते, या जैसे आपने अभी बात की कि लोकल कंपनीज जो पाकिस्तान में काम कर रही हैं वो किस स्टैंडर्ड तक इनको फॉलो कर रहे होते हैं, कोई गाइडलाइंस ऐसी हैं, कोई एजेंसियाँ ऐसी बैठी हुई हैं ऊपर जो इनको रेगुलेशन को मेक श्योर कर रही हैं, तो इसके बारे में थोड़ा सा आप रोशनी डालें कि क्वालिटी कंट्रोल के بغیر کیا خطرات ہو سکتے ہیں؟
5: دیکھیں اگر ہم نے نہیں جانچا کسی دوائی کو اپنے معیار کے مطابق, ہر دوائی کی یا ہر جو آپ کی اس کو ہم کہتے ہیں ڈوزیج یونٹ کی آپ نے نہیں ٹیسٹ کیا پراپرلی, تو اس میں کیا ہوگا, اس میں یہ ہوگا کہ دوا کی جو مقدار ہے وہ کسی گولی میں زیادہ چلی جائے گی کسی میں کم ہوگی, تو آلودگی آ سکتی ہے, کوئی ڈسٹ پارٹیکلز ہیں, کوئی انسیکٹ ہے وہ مکس ہو سکتے ہیں, اور یا اس کے علاوہ آپ نے کوئی اسٹوریج نہیں پراپر کی, اس کا پیکیجنگ پراپر نہیں ہے, کوئی لیکیج ہے کہیں پہ, تو اس سے کیا ہوگا, اس سے کنٹیمینیشن ہو جائے گی, اس کی آلودہ ہو جائے گی وہ دوائی, تو اس سے پھر آپ کی مریض کی صحت کے لیے خطرناک ہو سکتا ہے, یہ مریض جو ہے وہ پھر اس کو ڈیتھ بھی ہو سکتی ہے, بہت سارے مسئلے مسائل ہو سکتے ہیں. اس لیے جو ڈریپ ہے ہمارا, ڈرگ ریگولیٹری اتھارٹی آف پاکستان, یا جو انٹرنیشنل لیول پہ اگر ہم دیکھیں تو WHO ہے اور FDA ہے, USFDA فوڈ اینڈ ڈرگ ایڈمنسٹریشن, یہ ادارے ہیں, یہ قوانین دیتے ہیں, ریگولیشنز دیتے ہیں بیسیکلی, جس میں ہم اپنے جو لوکلی مینوفیکچر کر رہے ہیں ان کو ان کے قوانین کے مطابق ہم ریگولیٹ کرتے ہیں, ان جیسی بناتے ہیں, ان کے اسٹینڈرڈس پورا اترتے ہیں, اور پھر ہم کہتے ہیں کہ ہماری جو دوائی ہے وہ اپ ٹو دا مارک ہے, یا ہماری کوالٹی جو ہے وہ دوا کی بہتر ہے.
4: تو تھوڑا سا آپ اس میں جو ہماری کوالٹی کنٹرول لیبورٹریز ہیں اس کے حوالے سے تھوڑا سا ایمفیسائز کریں کہ کون کون سے ایسے ٹیسٹ ہیں جو ہم یہاں پہ پرفارم کر رہے ہوتے ہیں, یہ جیسے آپ نے بتایا کہ ڈفرینٹ میڈیسنس کو ان کو ٹیسٹ کرنے کے لیے ان کی مینوفیکچرنگ سے لے کے اور فنش گڈ پروڈکٹس تک, تو اس کے حوالے سے تھوڑا سا آپ اس کو ایمفیسائز کریں کہ کوالٹی کنٹرول لیبورٹریز میں ہوتا کیا ہے, کون سے ٹیسٹ ہیں, کیسے ہم ٹیسٹ پرفارم کرتے ہیں, کس طرح ہمیں پتا چلتا ہے ڈرگس کی کوالٹی کا.
5: دیکھیے ہم فارماسیوٹیکل انڈسٹری کو دیکھیں نا, تو اس کے دو حصوں میں ہم اسے ڈیوائڈ کر سکتے ہیں, ایک وہ والا حصہ جہاں پہ دوائیاں بن رہی ہیں, ان ادر ورڈز جہاں مینوفیکچرنگ ہو رہی ہے, اور ساتھ میں ایک پیرلل میں ایک اور چیز چل رہی ہوتی ہے ہماری, جس کو ہم QC ٹیسٹنگ کہتے ہیں, ٹھیک ہے, کوالٹی کنٹرول ٹیسٹنگ ہو رہی ہوتی ہے. اب QC لیب کے اندر ہمارے پاس فارمیسی میں جدید انسٹرومینٹس ہوتے ہیں, جدید مشینیں ہوتی ہیں, جیسے HPLC ہوتا ہے ایک, اسی طرح UV اسپیکٹرو فوٹو میٹر ہوتا ہے, ڈرگ ڈیزولوشن اپریٹس ہوتا ہے, مطلب یہ ڈفرینٹ مشینیں ہیں جو کہ بیسیکلی ڈفرینٹ دوائیوں کو ٹیسٹ کریں گی. فار ایگزامپل گولیاں بنا رہے ہیں آپ, تو ان کے لیے ڈفرینٹ ٹیسٹس ہیں, اسی طرح سیرپس ہیں, سیرپس کے لیے کچھ مختلف ٹیسٹس ہیں, تو اس میں ہر بیچ کا سیمپل لیا جاتا ہے جو بن رہا ہے, اور سیمپل کو پھر اس پرٹیکولر انسٹرومنٹ پہ چلا کے دیکھا جاتا ہے. اس میں انسٹرومنٹ کی پھر کوالیفیکیشن اور ویلیڈیشن بھی بڑی امپورٹنٹ ہے کہ آپ کا انسٹرومنٹ ٹھیک کام کر رہا ہو, تو اس کے لیے علیحدہ سے پروٹوکولز ہیں ہمارے پاس کہ کس طرح سے ہم اس کو ٹیسٹ کرتے ہیں. جب وہ ایک اس مینوفیکچرنگ کے بعد ان ٹیسٹس میں سے گزر جاتی ہے, اور ہم پھر دیکھتے ہیں کہ ہماری ڈفرینٹ آفیشیل, ہمارے پاس مونوگرافس ہیں, جیسے فارماکوپیاز ہیں جسے ہم کہتے ہیں, برٹش فارماکوپیا ہو گیا, یونائٹیڈ اسٹیٹس فارماکوپیا ہو گیا, ان کے اندر ایک اسٹینڈرڈ ویلیوز دی ہوئی ہیں بہت سارے ٹیسٹس کی, تو ہم دیکھتے ہیں کہ ہماری جو ٹیسٹ ہم نے پرفارم کیا اس کی ویلیوز اس کے ساتھ میچ کر رہی ہیں یا نہیں. تو اگر وہ میچ کر رہی ہوں تو اس کا مطلب یہ ہے کہ آپ کا جو پروڈکٹ ہے وہ اپ ٹو دا مارک بن چکا ہے. اسی طرح سے اسے مختلف ٹیسٹ میں سے گزارا جاتا ہے, پھر جیسے دوا کی مقدار ہم ڈٹرمن کرتے ہیں, pH ڈٹرمن کرتے ہیں, کتنی دیر سے وہ ڈیزالو ہوتی ہے, کتنی جلدی وہ ڈیزالو ہوتی ہے, اس کی پیوریٹی چیک کرتے ہیں, اس کی ہم کوئی پائروجن ٹیسٹ یا کوئی جراثیم تو نہیں چلا گیا اس کے اندر, یہ والے ڈفرینٹ ٹیسٹس وغیرہ پھر ہم اس کے پرفارم کرتے ہیں.
4: جی ڈاکٹر صاحب تھینک یو ویری مچ, آپ نے ماشاءاللہ کافی ڈیٹیل میں اور کافی ٹیکنیکل چیزیں بھی بتائیں ہمارے سامعین کو. تو ابھی اس کے ساتھ ہی ہم ایک شارٹ سی بریک لیتے ہیں, ایک میوزیکل بریک, تاکہ ہمارے سامعین تھوڑا فریش بھی ہو جائیں اور وہ سنتے رہیں FM 92.6 UCP کی دنیا, اور اس کے واپس شارٹ بریک کے بعد ہم آ کے یہیں سے اپنی جو ڈسکشن کو کنٹینیو کریں گے.

0: Broadcasting from University Studios,
1: where knowledge is empowerment.
0: This is
2: 92.6.
3: ویلکم بیک سامعین، ابھی ہم واپس آ رہے ہیں اور ہمارے ساتھ ہمارے جو گیسٹ ہیں ڈاکٹر حسن احمد، اسسٹنٹ پروفیسر فیکلٹی آف فارماسیوٹیکل سائنسز یونیورسٹی آف سینٹرل پنجاب سے ہیں، اور ماشاءاللہ بڑی اچھی وہ گفتگو کر رہے تھے اور بڑا امپورٹنٹ یہ ٹاپک ہے آج کے حوالے سے. تو ابھی ڈاکٹر صاحب، آپ جدید ٹیکنالوجی جیسے آج کل اے آئی کا زمانہ ہے اور ڈیجیٹلائزیشن کا، تو کوالٹی کنٹرول میں یہ ہمارے لیے کیسے مددگار ثابت ہو سکتی ہے؟
4: دیکھیں، آج کل اے آئی اور مشین لرننگ کا استعمال جو ہے نا کوالٹی کنٹرول میں بھی بڑھ رہا ہے. یہ ٹیکنالوجیز ہمیں ڈیٹا انالیسز میں مدد کرتی ہیں. مینس ہمارے پاس بہت سارے جب بیچز بن رہے ہوتے ہیں ان کا بہت سارا ڈیٹا اکٹھا ہو جاتا ہے، تو ہمارے لیے ممکن نہیں ہوتا کہ ہم انڈیویجولی سب کو دیکھیں. تو ہم کیا کرتے ہیں، ہم ڈفرینٹ اسٹیٹس لگاتے ہیں، ڈفرینٹ سافٹ ویئرز یوز کرتے ہیں، ان کی پرڈکشن کرتے ہیں. اس کے علاوہ ڈفرینٹ ہمارے پاس سافٹ ویئرز ایسے بھی آ چکے ہیں جس کے اندر ہم آرٹیفیشلی ایک انوائرمنٹ کریٹ کر دیتے ہیں باڈی کا، اور اپنی ڈرگ کی جو ہے وہ چیک کر سکتے ہیں کہ اس کی بائیو اویلیبلٹی کیسی ہوگی، وہ کتنا اثر کرے گی، کہاں کہاں جا کے. تو ایک ہمیں ایک آئیڈیا ایک مل جاتا ہے، اور ہمیں پھر جب ہم اس کی ریئل ٹائم ٹیسٹنگ کرتے ہیں تو اس میں ہمیں کافی زیادہ ہیلپ مل جاتی ہے. اور اس کے علاوہ ہمارا جو پروڈکشن کا پروسیس ہے وہ آٹومیٹڈ ہو جاتا ہے. بہت سارے جس کے اندر ہم کمپیوٹر کی مدد سے سافٹ ویئرس انسٹال کر لیتے ہیں، اور پروسیس پروڈکشن کا بھی آٹومیٹڈ طریقے سے چلتا رہتا ہے. اور جب آٹومیشن آ جاتی ہے تو وہاں پہ مشین کی آٹومیشن آ گئی تو وہاں پہ انسانی غلطیوں کے جو ہیں چانسز وہ کم ہو جاتے ہیں، اور اسی طرح پھر ہماری جو معیار ہے وہ ایک جیسا رہتا ہے اور اس میں بہتری آتی ہے.
3: جی ڈاکٹر صاحب، تو دنیا میں تو اے آئی کے اوپر بہت زیادہ کام کر رہے ہیں، اور ہماری ماشاءاللہ ینگ جنریشن بھی اس کے اوپر بہت کام کر رہی ہے. تو کیا پاکستان میں جو فارما کمپنیز ہیں وہ بھی ان جدید جو ٹیکنالوجیز ہیں یا اے آئی جو یہ ہماری مشینز، یا جیسے ابھی آپ نے آٹومیٹڈ مشینز کا، کیا ان کا وہ استعمال کر رہی ہیں؟
4: ہاں جی، بہت ساری کمپنیز ہیں ہمارے پاس جنہوں نے ڈیجیٹل کوالٹی مینجمنٹ سسٹمز جو ہیں وہ متعارف کروائے ہیں. کچھ چھوٹی کمپنیز بھی ابھی سفر کے آغاز میں ہیں، لیکن بٹ اٹ از ویری ان نیٹ اسٹیج، نیسنٹ اسٹیج. مینس اس کے اندر بہت زیادہ اپرچونیٹیز بھی ہیں، اس کے اندر ڈیولپمنٹ کے مواقع بھی ہیں، اور کافی زیادہ ترقی کی گنجائش ہے.
3: جی، تو ہماری یہاں پہ فیکلٹی آف فارماسیوٹیکل سائنسز جو یونیورسٹی آف سینٹرل پنجاب ہے، اس میں طلبہ کو کوالٹی کنٹرول کے حوالے سے کس طرح آپ تربیت دی جا رہی ہے، یا آپ ان کو کس طرح جو ٹرین کر رہے ہیں تاکہ جب وہ مارکیٹ میں جائیں تو اپنا ایک نام بنائیں، تو اس پہ تھوڑا سا ذرا روشنی ڈالیں.
4: ہم ڈفرینٹ انڈسٹریز سے لوگوں کو یہاں پہ سیمینارز کی صورت میں بلاتے ہیں، اور جن کا بہت زیادہ تجربہ ہے انڈسٹری کا، اور تاکہ وہ کوالٹی کنٹرول کے حوالے سے سیمینارز میں آگاہی دیں بچوں کو. اس کے علاوہ ہم لیبورٹریز میں عملی تربیت، انٹرنشپس اور ریسرچ پروجیکٹس وغیرہ کرواتے ہیں طلباء کو، تاکہ کوالٹی کنٹرول کے جدید تقاضوں سے روشناس ہو سکیں. اس کے علاوہ ہمارے انڈسٹریل وزٹس ہوتے ہیں، وہاں پہ ہم جا کے مینوفیکچرنگ کا پورا پروسیس دیکھتے ہیں، اور اس کے علاوہ وہاں کوالٹی کنٹرول کیسے چیک ہو رہی ہے میڈیسنز کی یا دوائیوں کی، وہ ہم دیکھتے ہیں.
3: ویری نائس، آپ لوگ تو یونیورسٹی لیول کے اوپر تو کافی کام کر رہے ہیں. تو ہماری جو یوتھ، جو ہمارے اسٹوڈنٹس ہیں، ان کے فارما انڈسٹری میں ان کے کیریئر پرسپیکٹیو کے حوالے سے کوالٹی کنٹرول میں وہ کس طرح اپنا وہ کام کر سکتے ہیں، کیسے وہ ان کی جاب اپرچونیٹیز کے حوالے سے تھوڑا پلیز ذرا بتائیے گا ہمارے سامعین کو.
4: پاکستان کی ٹیکسٹائل سیکٹر کے بعد ایکسپورٹس میں کافی کنٹریبیوشن ہے فارما سیکٹر کا. اسی طرح فارما سیکٹر جو ہے از اے ویری اسٹیبلش سیکٹر ان پاکستان. فارماسیوٹیکل کوالٹی کنٹرول میں بھی کوالٹی کے اپنی جابس کے بہت سارے مواقع موجود ہیں، جیسے کیو سی آفیسر، کیو اے مینیجر، کیو اے آفیسر، ریگولیٹری افیئر اسپیشلسٹ. یہ ساری جاب اپرچونیٹیز ہیں ہمارے اسٹوڈینٹس کے لیے. یہ شعبہ نہ صرف پاکستان بلکہ بین الاقوامی سطح پر بھی ترقی کر رہا ہے. ڈفرینٹ ہمارے پاس آرگنائزیشنز ہیں جو ڈپلوماز کرواتی ہیں، سرٹیفیکیشنز کرواتی ہیں. وہ سرٹیفیکیشنز کر کے آپ کو کافی زیادہ انٹرنیشنلی بھی ریکگنیشن ایز اے کیو سی انالسٹ مل جاتی ہے.
3: تو ابھی کرنٹ، جیسے آپ کو پتا ہے کہ اکیڈیمیا میں اسپیشلی جو آپ کے تھیوریٹیکل نالج کے ساتھ ساتھ پریکٹیکل نالج کا بڑا اسکوپ ہے اور ہونا بھی چاہیے، جیسے اسٹارٹ میں آپ نے بتایا بھی، تو ہمارے اسٹوڈنٹس کے لیے، ہماری یوتھ کے لیے، ہمارے ینگسٹرس کے لیے، آپ تھوڑا سا اس پہ بتائیں کہ کون کون سی ایسی اسکلز ہیں جن کو لرن کرنا، جن کو سیکھنا، جن میں ان کی ایکسپرٹیز ہونا بہت ضروری ہے تاکہ وہ آگے فیوچر میں جب وہ فارما میں جائیں اپنا جاب اپرچونیٹیز کے لیے تو ان کو وہ بیسک اسکلز وہ پتا ہوں.
4: अच्छा, ये थोड़ा टेक्निकल हो जाएगा। इसमें ये है कि हमारे स्टूडेंट्स को GMPs जिसे हम कहते हैं, गुड मैन्युफैक्चरिंग प्रैक्टिसेस, एक टर्म यूज होती है जिसमें हमने गाइडलाइंस डिफाइन की होती हैं कि कम से कम हमारी जो मेडिसिन बन रही है वो इन स्टैंडर्ड्स के बराबर होगी। गुड मैन्युफैक्चरिंग प्रैक्टिसेस का नॉलेज होना चाहिए, गुड लेबोरेटरी प्रैक्टिसेस कि लैब में जब हम काम कर रहे हैं क्या क्या प्रोटोकॉल्स फॉलो करने हैं, एनवायरमेंटल मॉनिटरिंग कैसे करनी है, एनवायरमेंट में टॉक्सिक केमिकल्स कैसे डिस्कार्ड करने हैं, उनका हैजर्ड क्या हो सकता है, एनवायरमेंट को क्या नुकसान पहुंच सकता है, SOPs स्टैंडर्ड ऑपरेटिंग प्रोसीजर्स हमारे जितने हैं इनकी अंडरस्टैंडिंग होनी चाहिए। इसके अलावा हमारे पास जो आलात हैं, खास तौर पे HPLC जिसे हम हाई परफॉर्मेंस लिक्विड क्रोमेटोग्राफी भी कहते हैं, इसके अलावा UV स्पेक्ट्रोफोटोमीटर है, इसके बारे में आगाही होनी चाहिए, काम किस तरह करती हैं। FTIR एक अगेन टेस्ट का इंस्ट्रूमेंट है जो कि बताता है, जांच करता है कि ये दवाई कौन सी है, इसका मतलब ओरिजिन क्या है, ये कहाँ से, इसका फंक्शनल ग्रुप कौन सा है, वो सारे उसके बारे में बेसिकली स्ट्रक्चर बताता है। इन सारी चीजों की अंडरस्टैंडिंग होगी तो आप एक अच्छे QC एनालिस्ट के तौर पे काम कर।
3: थैंक यू वेरी मच डॉक्टर हसन, बड़ा बहुत इन्फॉर्मेटिव आपका सेशन चल रहा है, बहुत सी चीजें अभी हमें लर्न करने को मिली है। और अभी आप प्लीज हमारे तलबा, हमारे जो यंग प्रोफेशनल्स हैं उनको अगर कोई पैगाम देना चाहते हैं तो।
4: नौजवानों के लिए मेरा यही पैगाम है कि सीखने का जज्बा रखें, सिर्फ डिग्री पर ना रुकें, इंटर्नशिप्स करें, रिसर्च में हिस्सा लें, नए रुझाना से खुद को अपडेट करें और अपना काम किसी ना किसी फोरम पे पब्लिश कराने की कोशिश करें ताकि आपको एक रिकॉग्निशन मिल सके।
3: जी, और ये जो हमारा FM 92.6 UCP की दुनिया, इस फोरम से अगर जो हमारे सामीन कराम जो इस टाइम हमें सुन रहे हैं, हमारे साथ है, आम आवाम के लिए अगर आप दुआ के इस्तेमाल के हवाले से कोई पैगाम देना चाहते हैं तो प्लीज़।
4: हमेशा रजिस्टर्ड फार्मेसी से दवा खरीदें, खुद इलाज से परहेज करें, जाली दवाओं से होशियार रहें, आवाम की आगाही ही मियार को बेहतर बनाने में मदद दे सकती है। कोई प्रॉब्लम आता है उसका एक रिपोर्टिंग सिस्टम होता है, उस रिपोर्टिंग सिस्टम कंप्लेंट के लिए आप जो है वो इंडस्ट्री से या डिफरेंट फोरम्स पे रब्ता कर सकते हैं।
3: जी, थैंक यू वेरी मच डॉक्टर हसन के आपने अपना इतनी मसरूफियत में से टाइम निकाला है हमारे लिए और हमारे सामीन को, हमारे स्टूडेंट्स के लिए आपने बहुत बहुत इन्फॉर्मेटिव एक सेशन दिया है। बहुत सी हमने नई चीज़ें आपसे सीखी हैं, कुछ टेक्निकल चीज़ें भी आपसे सीखने को मिली हैं। तो हम आपको मज़ीद आपकी कामयाबियों के लिए नेक तमन्नाएँ पेश करते हैं एंड थैंक यू वेरी मच फॉर योर मैनेजिंग योर टाइम, फॉर योर प्रीशियस आवर। थैंक यू
4: जी, आपका बहुत शुक्रिया। ये मेरे लिए एजाज़ की बात है कि मैं UCP FM 92.6 में आया और आप लोगों ने मुझे बात करने का मौका दिया।
3: जी सामीन कराम, और इसके साथ ही हम जो अपने प्रोग्राम का यहाँ पे इख्तिताम करते हैं और फिर इंशाल्लाह फिर हम दोबारा आपसे जल्दी एक नए टॉपिक के साथ, एक नए गेस्ट के साथ यहाँ पे आएंगे और फिर आपके साथ जो है ना एक और प्रोग्राम आपके सामने पेश करेंगे। थैंक यू वेरी मच आपका सुनने के लिए, हमारे साथ रहने के लिए, और इसी तरीके से आप सुनते रहें FM 92.6 UCP की दुनिया।